उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

0: वास्को टीवी बोकर हिड़ो निके अवतार में सौ तो
1: कछई भरी ले ली कॉस्को टीवी बोकनो नी भिट्टी आपने टीवी बिग्रियो अनि बनाउने जान लागे कोनी बनाउने पुका होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिटीमा
3: एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
6: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
6: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
6: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
6: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफून आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन, जेबियर कलेज र गोल्डेन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरिएपछि आउन थालिएको नतिजाको प्रसंग।
1: सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 संचालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ, प्रदेश, स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्रमा थप 11 औषधि उत्पादन गर्न लागि समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्याङ्कन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योगको अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
0: अब राजनीतिक प्रसंग एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेको नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यल नपरेको हो। गण्डकी र मधेसमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
1: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व समानुपातिक समावेशिता नागरिकता संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
3: अलपतान्त्रिक गतिविधिहरू बढे त्यति बेला हामी यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ। आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौँ।
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
4: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेज तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
1: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
5: यो साझा संकल्प यो साझा अभियान यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
1: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय।
6: घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना सात वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। अत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झ भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026 उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटक आवागमन सेलिब्रेटीका पोस्टले बढ़ाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 सब शीर्षकमा भवानी खटकाले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरी शंकर गाउँपालिका 9 रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंग्री हिमालको आधार शिविरमा 5 शव फेला परेको हो। एलुंग्री आधार शिविरमा देखिएको 5 शव गत वर्ष कार्तिक 17 गते एलुंग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्रीपन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुन्सी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथानी प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरीद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नुभएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 जनाको मृत्यु भएर आलोचित हुनु परेपछि गैर घातक हतियार खरीदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय भएको उल्लेख गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर 135 सरकारी इमेल कम्प्रोमाइज सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आँधीको जोखिमले जनजीवन प्रभावित भएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झिजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ। गोली प्रहारबाट 30 जना घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुने भएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराँती च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल चप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एकपक्षीय रूपमा 6-1 फ्रेमले हराउनुभयो र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
1: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
14: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब सर्पको टोकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेशमा पाइने सर्प पहाड़ र हिमाल चढ़दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस् भन्नका लागि कसरी सावधानी अप्नाउने, हामीले सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
6: झाड़ीहरू, ढुङ्गाको चाङहरू कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसन जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाड़ीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूलाई केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बस्ने उपाय।
1: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ नि, त्यसमा कतिको सत्यता
6: छ? वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढ़ी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौं भन्नुहुन्छ होइन, त्यो अलिकति रिक्सतिर गयो। अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो, केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिक्स भयो, त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफ सफाईमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
1: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झोलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झोल लगाउने भन्छौं, फेरि झोल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
6: झोल त लगाएको छ तर टोक्यो भन्दा झोल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेट सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
1: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झोललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकियो होला?
6: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठूल्ठूलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुन सक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
1: सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार
0: अनुसार प्रदेशमा अझै बनेनन् सरकार।
1: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन। सिद्धिचरण लोकमार्गका चार पुल अल्पत्र। मनसूनमा अल निनो प्रभाव कमजोर।
0: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफून आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा सातजनाको मृत्यु।
1: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नोकर च्याम्पियन बन्न सफल।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एक्लै लड्दैछु। अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
16: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झान होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर्छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: एलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
1: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनुहुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: आवश्यक कागजात नागरिकता सकल र प्रति एक एक
0: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
1: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।
2: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 MHz र जीवी सामुदायिक एफएम 94 MHzबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। प्रधानमन्त्री शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्दै 4 वर्षदेखि घाटामा रहेको अपतामा कोशी नाफाको बाटोमा वित्तीय अवस्थामा सुधार। बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिने। नेपाल चीन जोड्ने तातोपानी नाका 3 सातादेखि अवरूद्ध हुँदा वैदेशिक व्यापार ठप्प। र एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि हुने।
1: राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री शाहले सोमबार भारतीय र चीनिया राजदूतसँग भेटवार्ता गर्ने तय भएको राष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवलाई भोलि बिहान 11 बजे भेट्ने तय भएको छ। त्यस्तै चीनिया राजदूत चाङ माओमिङसँग भोलि अपरान्ह 3 बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। यसअघि गत चैत 13 प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय र चीनिया राजदूतलाई एक्ला एक्लै भेट्न लागेका हुन्। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। काठमाण्डमा हिजो बसेको नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 भित्रै टुंग्याउने निर्णय गरेको हो। साउन 6 गतेदेखि अल्पमतमा पुगेका मुख्यमन्त्री बानियालाई संविधानले दिएको समय अब अन्तिम चरणमा पुगेको छ। भदौ 4 गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण कंग्रेसले सत्ता जोगाउने प्रयासलाई तीव्र बनाएको छ। बैठकपछि कंग्रेस संसदीय दलका सचिव मेनकृष्ण महर्जनले विश्वासको मत लिनु एक दिन अघि नै सबै सांसदलाई हेटौडामा अनिवार्य उपस्थित हुन व्हिप जारी गर्ने निर्णय भएको जानकारी दिए। कंग्रेसले यो मुद्दालाई प्रदेशको मात्र नभई केन्द्रसम्म जोड़िएको राजनीतिक विषयको रूपमा लिएको छ। बैठकले पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेतासँग परामर्श गर्ने निर्णय गरेको छ। साथै मुख्यमन्त्री बानियालाई आवश्यक मत पुर्याउन शीर्ष नेतृत्व मार्फत अन्य दलसँग समन्वय र राजनीतिक संवाद तीव्र बनाउने निर्णय पनि गरिएको महर्जनले बताएका छन्। 4 वर्षसम्म घाटामा रहेको अपर तामाकोशी जलविद्युत केन्द्र नाफातर्फ अघि बढ़ेको छ। विद्युत उत्पादन शुरू भएको चार वर्षसम्म लगातार घाटामा रहेको अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको चालू वर्ष भने वित्तीय अवस्थामा सुधार देखिएको हो। विद्युत गृह सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा आएको कमी तथा दीर्घकालीन ऋणको ब्याज दर घटाउन सफल भएपछि अपर तामाकोशीको वित्तीय अवस्थामा सुधार आएको छ। कम्पनी करिब एक अर्ब हाराहारीमा नाफा कमाउने अवस्थामा पुगेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रणजीतले जानकारी दिए। पछिल्लो समय अपर तामाकोशीको विद्युत बिक्रीबाट हुने आमदानी पनि बढ़ेको छ भने हाइड्रोलोजी पेनाल्टी र ब्याज दर घट्दा पनि थप राहत भएको छ। कम्पनीले विगतका वर्षमा नेपाल विद्युत प्राधिकरणलाई तामाकोशी नदीमा उपलब्ध पानी अनुसार विद्युत उत्पादन गर्न नसक्दा हाइड्रोलोजी पेनाल्टी तिर्दै आएको थियो। आर्थिक वर्ष 2078-79 अपर तामाकोशीले 33 लाख रूपियाँ पेनाल्टी तिरेको थियो। पछिल्ला वर्ष सो पेनाल्टी बढ़दै गएर 2081-82 आइपुग्दा अपर तामाकोशीले 22 करोड़ हाइड्रोलोजी पेनाल्टी तिरेको छ। चार वर्षको अवधिमा मात्रै कम्पनीले हाइड्रोलोजी पेनाल्टी बापत मात्रै करिब 1 अर्ब तिरेको छ। तर पछिल्लो आर्थिक वर्ष भने अपर तामाकोशीले पेनाल्टी तिर्नु परेको छैन। अपर तामाकोशीले दीर्घकालीन ऋणको ब्याज दर घटाउन सफल हुनुले पनि वित्तीय सुधारमा थप सहयोग पुगेको छ। कम्पनीका निमित्त सीईओ रंजीतका अनुसार दीर्घकालीन ऋणमा कायम 8.25% ब्याज दरलाई घटाएर 6.75% कायम गर्न सफल भएको छ। यो ब्याज दर कम्तीमा 3 वर्ष स्थिर रहने व्यवस्था गरिएको छ। यसबाट कम्पनीले वार्षिक करिब 75 करोड़ ब्याज बचत गर्ने र 3 वर्षमा करिब 2.25 अर्ब वित्तीय खर्च बचत हुने रंजीतले जानकारी दिए। अपर तामाकोशीको वित्तीय सुधार भइरहँदा बाढ़ीका कारण क्षतिग्रस्त आयोजनाका संरचनाको पुननिर्माण गर्नुपर्ने चुनौती भने कायमै छ। निमित्त सीईओ रंजीतका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि आवश्यक खरिद प्रक्रिया शुरू गर्न टेण्डर आह्वान भइसकेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
6: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
10: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
11: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
12: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर, शान्त हलको आवश्यकता परेको छ?
11: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
12: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
11: हाम्रा सुविधाहरू
13: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
11: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
13: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
11: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
13: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
11: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
12: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
11: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरिकोट चरिघाङ दोलखा 94.1 FM 802 र 94.1 FM 844।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। प्रति सिलिण्डर ग्यास 7,000 रूपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको हो। पक्राउ परिमा भक्तपुरको चागुनारायण नगरपालिका 2 देवाकोट बारूदखाना चोकमा तोइना किराना पसल सञ्चालन गर्दै आएका 57 वर्षीय तुलसीराम तोइना रहेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तोइनाले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोली पसलमा चेकजाँच तथा अनुगमन गर्दा 3 थान सिलिण्डर फेला पारेको थियो। बजार मूल्य भन्दा कैयौं गुणा महँगो मूल्यमा ग्यास बेचेर कालोबजारी गरेको आरोपमा पसल संचालक तैनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी दीपक कुमार कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका तैनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। सिन्धुपाल्चोक स्थित नेपाल चीन जोड्ने तातोपानी नाका 3 सातादेखि ठप्प भएको छ। तातोपानी नाका जोड्ने सड़कका विभिन्न स्थानमा बाढ़ी पहिरोले क्षति गरेपछि नाका ठप्प बनेको हो। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका 3 साताभन्दा लामो समयदेखि अवरूद्ध हुँदै आइरहेको छ। सड़क अवरूद्ध हुँदा यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार ठप्प भएको छ। विभिन्न स्थानमा गएको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा प्रभाव पारेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताए। सड़क अवरूद्ध हुँदा चीनतर्फबाट मालवाहक सामान सहितका कन्टेनर पनि भित्रिन सकिरहेको छैन। सड़क कहिलेदेखि सञ्चालन हुन्छ भन्ने टुंगो नलाग्दा थप न्यूनता सृजना भएको छ। नेपाल चीन जोड्ने तातोपानी मात्रै नभई रसवागढ़ी नाका समेत पहिरोका कारण बेला बेलामा बन्द हुँदा नेपाल चीन वैदेशिक व्यापार नै ठप्प बनेको छ। तातोपानी नाका जोड्ने सड़कको लेपिङमा मंगलबार बिहान नयाँ स्थानमा पहिरो गएको छ। पहिरोले सड़क अवरूद्ध हुँदा मालवस्तु बोकेका कन्टेनरहरू काठमाण्डुतर्फ जान सकेका छैनन्। अरणीको लोकमार्गको कोदारी डाकलाङ लगायतका स्थानमा पहिरो जाने क्रम रोकिएको छैन। भूकम्प बाढ़ी पहिरो र कोविडका कारण 10 वर्षदेखि नियमित सञ्चालन हुन नसकेको तातोपानी नाका यो पटक झन लामो समय बन्द हुने सम्भावना बढ़ेको छ। लगातारको बाढ़ी पहिरोका कारण वर्षाभर सड़क खुल्ने सम्भावना न्यून बनेको छ। कैलालीमा बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका 4 जनकपुरमा बाल्टिनमा राखिरहेको पानीमा डुबेर 18 महिनाका बालक रामेश सुवेदीको मृत्यु भएको हो। गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी चापकोटा सुवेदीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। बाल्टिनमा डुबेका बालकलाई निकालेर तत्काल उपचारका लागि घोडाघोडी अस्पताल सुखड पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। 2057 सालदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगको परीक्षण उत्पादन शुरू गरिएको छ। उद्योग पुनः सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासले अहिले परीक्षण उत्पादनको चरण पूरा भएको सरकारले जनाएको छ। प्रस्तुत छ एक रिपोर्ट।
14: वर्षौंदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा कपड़ा बुन्ने पुराना तान फेरि चल्न थालेका छन्। उद्योगमा पुराना मेसिन मरमत गरी शनिबार सफल परीक्षण उत्पादन शुरू गरिएको हो। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेको पुराना मेसिन तथा तानहरूको मरमत सम्भार गरी परीक्षण उत्पादन शुरू गरिएको हो। उद्योग पूर्ण सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासले अहिले परीक्षण उत्पादनको चरण पूरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार नेपाली सेनाको जर्नलको नेतृत्वमा पुराना मेसिन मरमत गरी सञ्चालनमा ल्याइएको हो। हेटौडा कपडा उद्योग लामो समयदेखि बन्द रहेकाले त्यहाँका मेसिन वैद्युतीय प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा रहेका थिए। पछिल्लो समय उद्योग परिसरको सरसफाई, विद्युत प्रणाली मरमत तथा मेसिन परीक्षाको काम अघि बढ़ाएको थियो। चिनिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा 2032 सालमा स्थापना भएको हेटौडा कपडा उद्योगले 2035 सालदेखि व्यवसायिक उत्पादन शुरू गरेको थियो। तर लामो समय सञ्चालनमा रहन नसकेपछि 2057 सालदेखि उद्योग बन्द अवस्थामा छ। उद्योग पूर्ण सञ्चालनको प्रयास भने नयाँ होइन। यसअघि पनि सरकारले विभिन्न सरकारले पटक पटक उद्योग सञ्चालन गर्ने उद्योग र अध्ययन गरेका थिए। 2073 सालमा उद्योग पूर्ण सञ्चालन बारे विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने 2075 सालमा सरकारले उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष सहितको अध्ययन प्रतिवेदन समेत तयार गरेको थियो। त्यति बेला उद्योग सञ्चालनको लागि करिब 30 करोड़ रूपियाँ खर्च आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिएको थियो। त्यसै गरी 2075 सालमै नेपाली सेनालाई समेत संलग्न गराएर उद्योग पुनः सञ्चालनको सम्भावित अध्ययन गरिएको थियो। पछिल्लो पटक 2081-82 बजेटमा पनि हेटौडा कपडा उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइएको घोषणा गरिएको थियो। परीक्षण उत्पादन पछि अब दीर्घकालीन योजना परीक्षा उत्पादन शुरू हुना उद्योग सञ्चालनको महत्वपूर्ण शुरूआत भए पनि उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र दिगो बनाउने चुनौती सरकार सामु बाँकी नै छ। उद्योगका पुराना मेसिन तथा प्रविधि उत्पादन लगायत निजी क्षेत्रको प्रतिस्पर्धीका विषयमा प्रश्न उठेका छन्। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट, दोलखा।
15: दोलखानी पत्रकार सुभाष योञ्जन फोनिज दोलखा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाले पत्रकार योञ्जनलाई स्थापना दिवसको अवसर पारेर पुरस्कृत गरेको हो। फोनिज दोलखाले शनिबार दोलखा सदरमुकाम चरीकोटमा आयोजना गरेको स्थापना दिवसमा योञ्जनलाई नगद 5,000 र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ। बागमती प्रदेश सभाका सांसद उर्मिला सोनोवालले पत्रकार योञ्जनलाई पुरस्कार वितरण गरेकी थिइन्। क्यापिटल अनलाइनसँग आबद्ध भए आर्थिक बीटमा काम गरिरहेका पत्रकार योञ्जन फोनिज दोलखाका पूर्व अध्यक्ष पनि हुन्। कार्यक्रममा टुरिज्म मीडिया नेटवर्क प्रालीले दोलखाको ऐतिहासिक एवं पर्यटकीय स्थल 1200 पल्टन थोवे डाँडाका बारेमा निर्माण गरेको वृत्तचित्र पनि सार्वजनिक गरिएको छ। फोनिज दोलखा एवं टुरिज्म मीडिया नेटवर्कका अध्यक्ष अर्जुन पाखरिनले ऐतिहासिक स्थलको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको बताए। स्थापना दिवसमा सांसद सोनोवार, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङ, भीमेश्वर नगरपालिकाका नगर उपप्रमुख कमला बस्नेत, बिगु गाउँपालिकाका उपाध्यक्ष देविका धामी लगायतले दोलखाको पर्यटन प्रवर्धनमा पत्रकारको भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का र दोलखाका अग्रज पत्रकार शम्भु गौतमले वृत्तचित्रको बारेमा समीक्षा गर्नुका साथै दोलखाको पत्रकारिता बारे भनाई राखेका थिए। फोनिज स्थापना दिवसमा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, ऐतिहासिक शहर दोलखाका संस्कृतविद शान्तकृष्ण श्रेष्ठ, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफले, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सूरज बस्नेत, प्रेस चौतारीका अध्यक्ष सृजन कुमार घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए। हाम्रो समाचारमा अब खेलकुदको समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर 26 नोभेम्बर 21 कार्तिक 9 मंगसिर 5 सञ्चालन हुने जानकारी दिएको हो। एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ। 8 फ्रेन्चाइज टीमले विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम शुरू गरेको छ। एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि शुरू हुने सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
16: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। शिवाय नमः शिवाय
17: नमः शिवाय नमः। श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: 出来个威把你拿去给俺唱歌，我站了路，我站了了路，没完个垃圾我往站着站着过谁玩的过来牛你个老爱看，俺我心花的，好我那啥我那都干，我再干两年我再干我谁呢？
1: 耶，他为了弟弟把你抬起来看个戏，他为了把你个想不能想嘛的，他背地是认得脸，干什么事比谁个他妈白眼睛？
0: 哎，我抓一个我一手，我一手我手你那唱啥？
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्ट्यान्ड चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228483 र कृष्ण श्रेष्ठ 98640021
3: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगावाट।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य

जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर भएको छ, आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा।

0: 9967 49 9722।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41-117 98545-55562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना
2: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: आवश्यक कागजात नागरिकता सकल र प्रति एक एक
0: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
2: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा

0: तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरी कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलइडी किन्दा 20 हौं सिटीमा।
5: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391442 र 9844061814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोछन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध, अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
0: संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-20।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
5: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
6: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
7: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
5: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
7: आराम सहज र विश्वासिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: होइन बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहाल न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
3: पाण्डोहरू गइहालौ न, दर्श सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना फास्ट्रेक कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854555062 0484055062 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: जन्मका बिउको खोजेको हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिसो चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिसो चार काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
3: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति, समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
3: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म।
2: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: आवश्यक कागजात, नागरिकता सकल र प्रति एक एक,
2: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
3: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
2: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त भन्ने।
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98 5 12 42 883, 98 4 10 22 883 र कृष्ण श्रेष्ठ 98 64 00 20 41।
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहेतिर हो कि क्या हो
5: कहाँ बाटो बिहेमा जानु यो त मनोकामनाको कमालको हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
6: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो
5: के हुनु नि बित्ती मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
5: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
6: पाण्डहरू गइहालौ न सकिगो नि
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेसका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
8: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99

上

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854481117 9854555062 0484055062 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: समंदर सा भरा है आज तक आंसुओं से इस कदर कि हर बादल नया दरिया बनकर लौट आता है।
1: तपाईं चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलोखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
3: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति, समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनुहुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
3: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
2: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: आवश्यक कागजात, नागरिकता सकल र छाया प्रति एक एक,
2: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
3: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
2: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, भेटपु, दोलखा।

0: लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्, शारीरिक यातना पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास विभागको संयुक्त अपिल।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 你把你拿去给俺行工，我站了路，我站住了路。没完跟垃圾往上站着站着过谁玩的过来牛的个俺家，俺我先过你好，我那啥我那都干，我再干两年我再问题呢。
1: 耶，他为你弟弟把你抬起来扛个鸡，他为你把你个香布那香布那的 British Rental and Catering Service 这个他妈白眼睛。
0: 哎，我装一罐罐一好，我千万好那好大。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन साइल कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ सोधे कि त्यता विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
8: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
9: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98440065293 र 98441119।

कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98548-55562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: बाड़ी
1: सपना
0: बेटा गीत गाऊंगा
1: जीवन जीने बहाना
2: मलाई थाहा छ तिम्रो मन दुखेको छ बडो मोटेको तर्फबाट म

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिपु चार सिंगटी लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
4: अनि केटाले सिलगढीमा लिन आउँछ भन्थिन भने यस्तो उतिहालोसँग भएछ।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्छ।

0: श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
1: अन्य थप जानकारीको लागि
0: सम्पर्क नम्बर 0494412020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। कपिल वस्तु नगरपालिका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृतक भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका 65 वर्षे सिंहको निरन्तर खोजी गर्ने क्रममा आज सब जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। कपिल वस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टराले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच फाकमा शव भेटिएको जानकारी दिए। एसपी भट्टराका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो। सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन्। छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ। आयोजक संस्था इन्टरनेशनल एसोसिएशन फर तिब्बतन स्टडीज आईटीएसको बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो। नेपालको तर्फबाट सह आयोजक काठमाडौँ विश्वविद्यालय अन्तर्गतको हिमालयन सेन्टर फर एसिएन स्टडीज सेन्टर फर बुद्धिस्ट स्टडीजले सम्मेलनबाट हात झिकेपछि मूल आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्त 23-29 नै गर्ने घोषणा गरेको हो। आईटीएसले अन्तिम समयमा कार्यक्रम रोक्ने घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा प्रश्न उठ्ने र नेपाललाई यसबाट आर्थिक तथा प्रतिष्ठानमा समेत क्षति हुने दावी गरेको छ। पाँच सय 78 ठेकाको विस्तृत विश्लेषण र समाधानको उपाय सहितको प्रतिवेदन तयार भएको छ। सरकारले तयार पारे पनि प्रतिवेदन सार्वजनिक नभएको प्रतिवेदनलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चौमासिक प्रतिवेदनमा भने समावेश गरेको छ। 578 ठेकाको विस्तृत अध्ययनपछि ठेक्का प्रणाली सुधार फास्ट ट्र्याक संयन्त्र सार्वजनिक खरिद ऐन संशोधन र सरकारी पूर्व निर्माण कम्पनी मार्फत आयोजना अघि बढ़ाउने व्यवस्था लागू गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार तयार प्रतिवेदन अनुसार 250 आयोजना ऋणी अवस्थामा छन् भने 122 आयोजना अल्पत्र छन्। सरकारले पहिलो पटक शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 जारी गरेको छ। नियमावलीमा यस सम्बन्धी सेवा सञ्चालन अनुमतिदेखि त्यसका लागि निश्चित धरौटी राख्न समाको नयाँ व्यवस्थाहरू छन्। तर कतिपय नीतिगत व्यवस्थाहरू शैक्षिक परामर्श व्यवसायलाई थप संकुचित बनाउने गरी आएका छन्। सोही कारण यस क्षेत्रका व्यवसायीहरू करिब एक महिना यता आन्दोलित छन्। खाना पकाउने ग्यासको अभाव भएपछि प्रहरी परिचालन गरेर ग्यास वितरण शुरू गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबारदेखि प्रहरी परिचालन गरेर ग्यास वितरण गर्न थालेको हो। काठमाडौँमा सञ्चालित 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास वितरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिलीप खिमिरेले बताए। वितरण गरिएको मध्ये 3189 सिलिण्डर ग्यास सर्वसाधारण र 3039 सिलिण्डर ग्यास व्यावसायिक प्रतिष्ठानलाई दिएको छ। सुकीधारा स्थित श्री ग्यास डिपोबाट व्यावसायिक प्रतिष्ठान र होटलहरूलाई 2800 सिलिण्डर ग्यास वितरण गरिएको छ। ग्यासको कालो बजारी रोक्न काठमाडौँ उपत्यकामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। सुनको मूल्यमा आज उच्च वृद्धि भएको छ। सुनको मूल्य आज तोलामा 4,800 रूपियाँ बढ़ेर 3,01,700 पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार तोलामा 900 रूपियाँ बढ़ेर सुनको भाव 2,96,900 रूपियाँ पुगेको थियो। त्यसअघि बिहिबारबाट सुनको भाव तोलामा 8,000 र बुधबार 5,200 रूपियाँ बढ़ेको थियो। गएको चार दिनमा सुनको भाव तोलामा 17,800 रूपियाँ बढ़ेको छ। त्यसै गरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा 60 रूपियाँ बढ़ेर 4,645 रूपियाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला 4,580 रूपियाँ रहेको चाँदी आज 4,645 रूपियाँ कायम भएको छ। गत मंगलबार चाँदी तोला 4,380 रूपियाँ थियो। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचारबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्कार।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

0: 好来公民也把你拿去给爱好哦。我站苗路，我站农苗路，没完个垃圾我我站着顶着过新完了过来牛的啷个的，俺我新完的好，我那啥我那都干，我大家苗苗了咱们听的。
1: 耶，他为了弟弟把你抬进了客厅里，他为了把你个香喷的下面那的白天是 rental and catering service 在客厅里摆了进去。
0: 哎，我抓一个我一好，我喜欢好一点好到。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98412482883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। इरानका सर्वोच्च नेता मोस्तफा खामेनी पहिलो पटक भिडियोमा सार्वजनिक भएका छन्। इरानको सर्वोच्च नेता बने यता पहिलो पटक मोस्तफाको भिडियो सार्वजनिक भएको हो। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मोस्तफा भूइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिएको छ। सर्वोच्च नेता बने यता उनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनको भिडियो सार्वजनिक भए पनि कहिले खिचिएको भिडियो हो भन्ने खुलाइएको छैन। मोस्तफाको स्वास्थ्य अवस्थाबारे विभिन्न टीका टिप्पणी भइरहेको थियो। सर्वोच्च अदालतले सार्वजनिक खरिद प्रक्रियामा बोलपत्रदाताको मंजूरी बिना म्याथप गर्ने र सोही आधारमा धरौटी जफत गर्ने कार्यलाई स्वेच्छाचारी र गैर कानूनी हुने ठहर गरेको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड, नेपाल टेलिकम र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रणाली बीच करिब 14 वर्षदेखि जारी विवादको अन्तिम किनारा लगाउँदै सर्वोच्चले सो फैसला गरेको हो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश निर्भोज निरलाको संयुक्त इजलासले टेलिकमलाई जफत गरिएको 45 लाख धरौटी र थप 1 लाख रूपियाँ क्षतिपूर्ति गरेको 46 लाख रूपियाँ फिर्ता गर्ने आदेश दिएको हो। गत 2081 साल फागुन 13 गते भएको सो फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठन र गठबन्धनका सन्दर्भमा पार्टीले लिएको अडानबारे केन्द्रीय कार्य समितिलाई जानकारी गराएका छन्। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा ब्रिफिङ गर्दै सभापति थापाले प्रदेश सभाहरूलाई प्रतिपक्षी विहीन बनाउने कतिपय दलहरूको प्रयासलाई कंग्रेसले रोकेको दावी गरे। बैठकमा बोल्दै थापाले प्रदेशमा सबै दल मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन सभा बनाउने विषयमा नेपाली कंग्रेसको नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेसँग कुरा नमिलेको स्पष्ट पारे। महामन्त्री थापाले कंग्रेसले लिएको यो सैद्धान्तिक अडानपछि मात्र अन्य दलहरूबीच नयाँ ढंगले सहमति बनेको बैठकलाई जानकारी दिए। उनका अनुसार कंग्रेसले सत्ताको भाग बन्दा भन्दा पनि संसदीय प्रणालीको मर्यादा र प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति एवं पूर्व उप प्रधानमन्त्री रवि लामिछानेले सरकार बाटोबाट विचलित भए राजनीतिक दलको तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्ग ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको बताएका छन्। सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकारले आफ्नो लक्ष्य र वाचानुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका हुन्। राजधानीमा संचारकर्मीहरूसँग कुराकानी गर्दै सरकार आफ्नो लीगबाट बाहिरिएमा पुनः लीगमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा आफूहरू अघि बढ़ने धारणा राखेका छन्। आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्ने उनको भनाई छ। सभापति लामिछानेले सरकार अहिले नै असफल भइ नसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरेका छन्। सरकार संचालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने अवरोधबाट नआत्तिन आग्रह गरेका हुन्। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर तथा नेपाली कंग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका 65 वर्षे सिंहको निरन्तर खोजी गर्ने क्रममा आज सब जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। कपिल वस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीचभागमा सब भेटिएको जानकारी दिए। एसपी भट्टका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो। सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन्। छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन तथा अफ भर्चुअल माध्यमबाट हुने भएको छ। आयोजक संस्था इन्टरनेशनल एसोसिएशन फर टिबेटन स्टडीज आईएटीएसको बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो। नेपालको तर्फबाट सह आयोजक काठमाडौँ विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडीज सेन्टर फर बुद्धिष्ट स्टडीजले सम्मेलनबाट हात झिकेपछि मूल आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्त 23 देखि 29 सम्म नै गर्ने घोषणा गरेको हो। आईएटीएसले अन्तिम समयमा कार्यक्रम रोक्ने घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा प्रश्न उठाउने र नेपाललाई यसबाट आर्थिक तथा प्रतिष्ठानमा समेत क्षति हुने दावी गरेको छ। खाना पकाउने ग्यासको अभाव भएपछि प्रहरी परिचालन गरेर ग्यास वितरण शुरू गरिएको छ। खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेपछि प्रहरी परिचालन गरिएको हो। ग्यासको कालो बजारी रोक्न काठमाडौँ उपत्यकामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबारदेखि प्रहरी परिचालन गरेर ग्यास वितरण गर्न थालेको हो। काठमाडौँमा सञ्चालित 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास वितरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए। शनिबार मात्रै 7736 सिलिण्डर ग्यास वितरण गरिएको छ। वितरण गरिएका मध्ये 3,199 सिलिण्डर ग्यास सर्वसाधारण र 3,039 सिलिण्डर ग्यास व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। सुलुखुम्बुमा सँगै मदिरा सेवन गरेका युवकले एक पुरूषको हत्या गरेको खुलेको छ। जिल्लाको सोलो दूधकुण्ड नगरपालिका 11 मा एक युवकले सँगै मदिरा सेवन गरेका पुरूषको घरमै पुगेर हत्या गरेको खुलेको हो। हत्या आरोपमा प्रहरीले सोही स्थानका 19 वर्षे रोशन भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। कार्कीले स्थानीय 46 वर्षे तोई बहादुर कटवालको हत्या गरेको प्रहरीले जनाएको छ। कटवालको शनिबार घरमै शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा सोही स्थानका 19 वर्षे कार्कीले उनको हत्या गरेको खुलेको सोलुखुम्बु प्रहरीले जनाएको छ। केही दिन अघि सँगै बसेर मदिरा सेवन गरेका कटवाल र कार्कीबीच विवाद भएको थियो। कार्कीले सुई विवादपछि आवेगमा आएर राति कटवालको घरमै गएर चक्कु प्रहार गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सोलु प्रहरीले जनाएको छ। सुनको मूल्यमा आज उच्च वृद्धि भएको छ। सुनको मूल्य आज तोलामा 4,800 रूपियाँ बढ़ेर 3,01,700 पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार तोलामा 900 रूपियाँ बढ़ेर सुनको भाव 2,96,900 रूपियाँ पुगेको थियो। त्यसअघि बिहिबार सुनको भाव तोलामा 8,000 र बुधबार 5,200 रूपियाँ बढ़ेको थियो। गएका 4 दिनमा सुनको भाव तोलामा 17,800 रूपियाँ बढ़ेको छ। त्यसै गरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा 60 रूपियाँ बढ़ेर 4,645 रूपियाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला 4,580 रूपियाँ रहेको चाँदी आज 4,645 रूपियाँ कायम भएको छ। गत मंगलबार चाँदी प्रतितोला 4,380 रूपियाँ थियो। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कसको टिभी बोकेर हिँड्यो? निकै हतारमा छौ त। कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि। बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
2: ए हो रे, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: बहिनी बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
6: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति, समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
5: कार्यक्रम हुने मिति, समय र स्थान
6: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
5: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: आवश्यक कागजात, नागरिकता सकल र छाया प्रति 1-1,
5: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
6: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
5: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117, 9854055562, 0848545062 र 0949421130 सम्पर्क गर्न सकिनेछ।
3: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर सुफत मूल्यमा पाइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
6: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
7: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन, अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ, दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
5: आहा, कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
10: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।

0: व्यावसायिक हुने सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: छोराको उयो पनि नजिकै आइसक्यो बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे
4: ला तपाईँले त्यति पनि थाहा छैन खड्काजी तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्
2: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालची उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ
6: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 98512 42 883 98412 42 883 र कृष्ण श्रेष्ठ 98640020 41
7: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
5: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात।

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमान पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा दुरी त छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहाला न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस

0: कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनकामना टेलर्सलाई सम्झनुहोस्।
1: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767349722।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। आर्थिक वर्ष 2081-82 179 कार्यालयको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार 179 कार्य तथा निकायले 1,47,90,00,00,000,000,000 लेखा परीक्षण हुन नसकेको हो, जसका कारण 23 र 24 भदौ 2082 जेएनजी आन्दोलनमा भएको तोडफोड़ आगजनीलाई देखाइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076 दफा 35(1)मा प्रत्येक कार्यालयले सबै प्रकारका आय व्यय तथा कारोबारको लेखा र वित्तीय विवरण पेश गरी लेखा परीक्षण गराउनु पर्ने व्यवस्था छ। तर आगजनी भएका कारण श्रेष्ठता जलेकोले पेश गर्न नसकेको अवस्थामा के गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नरहेको भनेर संसदीय समितिमा यो विषय उठेको छ। करोड़ रूपियाँ बढ़ी बेरुजु फर्सुट गर्न परेछ। यसमाथिको सर्वमा जेएनजी आन्दोलनका क्रममा शिष्टता चढ़ेको भनेर लेखा परीक्षण नभएको 1,47,00,00,000,000,000 विषय उठेको हो। लेखा परीक्षण नभएको कार्य र निकाय संघ प्रदेश र स्थानीय तह तीनवटै तहका सरकार अन्तर्गतका रहेका छन्। स्वास्थ्य अवस्था गम्भीर रहेको इजरायलको दावीका बीच इरानी सर्वोच्च नेता मुस्तफा खामिनीको भिडियो सार्वजनिक भएको छ। इरानका सर्वोच्च नेता प्रणेता मुस्तफा खामिनी पहिलो पटक भिडियोमा सार्वजनिक भएका हुन्। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुस्तफा भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिएको छ। सर्वोच्च नेता प्रणेता उनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनको भिडियो सार्वजनिक भए पनि कहिले खिचिएको हो भन्ने खुलाइएको छैन। पछिल्लो समय मुस्तफाको स्वास्थ्य अवस्थाबारे विभिन्न टीका टिप्पणी भइरहेको छ। इजरायली च्यानलले उनको अवस्था गम्भीर रहेको र उनलाई अस्पताल भर्ना गरिएको दावी गरेको थियो। गत फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा उनका पिता एवं तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामिनी मारिएपछि उनको जिम्मेवारी मुस्तफालाई दिइएको थियो। तर उनी सर्वोच्च नेता बनेता हालसम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। अमेरिकाले आक्रमण गरेको पहिलो दिन नै उनी घाइते भएको रिपोर्ट सार्वजनिक भएको थियो। अन्तर्राष्ट्रिय र क्षेत्रीय रिपोर्टहरूले बारम्बार उनको भौतिक अवस्था र क्षमतामा प्रश्न उठाइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारका मन्त्रीले महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ। पार्टीका सहमहामन्त्री असीम शाहले विज्ञप्ति जारी गर्दै रासोपाले भदौ महिनाबाट नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने जानकारी दिएका हुन्। सोही कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोड़िनेछन्। यो कार्यक्रम नागरिक संवाद र नेतृत्व संवाद गरी दुई चरणमा संचालन हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूको आधारमा तथा देशका समसामयिक बहुआयामिक र नीतिगत विषयहरूमा सघन छलफल हुने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी र रासोपाका सभापति रवि लामिछानेले सरकार बाटो बाटो विचलित भई राजनीतिक दलका तर्फ बाटो नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको बताएका छन्। सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकारले आफ्नो लक्ष्य र बासअनुसार काम नगरी पार्टीले हस्तक्षेप गर्ने बताएका हुन्। राजधानीमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार आफ्नो लेखबाट बाहिरीमा पुनर्लेखमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा आफूहरू अघि बढ़ेको धारणा राखेका छन्। काभ्री पलाञ्चोकको दोलालघाट बाटो बेपत्ता दम्पति मध्ये श्रीमतीको शव फेला परेको छ। काभ्रे पलाञ्चोकको भूमलोक गाउँपालिका दोलाल घाटबाट बेपत्ता भएकी मण्डन देवपुर नगरपालिका साथकी 67 वर्षीय तेलकुमारी पराजुलीको शव खोलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी टीएसपी रविन विष्टका अनुसार तेलकुमारीको शव खोलढुङ्गाको सुनकोशी गाउँपालिका एकमा फेला परेको छ। आज ओखलढुङ्गाको सुनकोशी नदी किनारमा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएकोमा शव पुष्टि भएको टीएसपी विष्टले जानकारी दिए। तेलकुमारीसँगै बेपत्ता भएका उनका श्रीमान केदारनाथ पराजुलीको अवस्था भनी अझै अज्ञात रहेको छ। बुधबार साँझबाट बेपत्ता भएका उनी 5 दिन बितिसक्दा समेत फेला पर्न नसकेका हुन्। उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। पराजुलीले गत बुधबार काभ्रेकै बुम्लु गाउँपालिका 8 स्थित दोलाली सूर्यमहादेव मन्दिर नजिकबाट श्रीमतीलाई पेठ्यूमा बोकेर हिँडेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनले श्रीमती सहित सुनकोशी नदीमा हाम फालेको बताइएको थियो। तेलकुमारी बोन म्यारो क्यान्सरबाट पीड़ित थिइन्। सर्वोच्च अदालतले सार्वजनिक खरिद प्रक्रियामा पोलपत्र दाताको मंजूरी बिना म्याथप गर्ने र सोही आधारमा धरोटी जफत गर्ने कार्यलाई स्वेच्छाचारी र गैर कानूनी हुने ठहर गरेको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच करिब 14 वर्षदेखि जारी विवादको अन्तिम किनारा लगाउँदै सर्वोच्चले सो फैसला गरेको हो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र प्रधान न्यायाधीश नृत्योष निरौलाको संयुक्त इजालसले टेलिकमलाई जफत गरिएको 45 लाख रूपियाँ धरोटी र थप 1 लाख रूपियाँ क्षतिपूर्ति गरी कुल 46 लाख रूपियाँ फिर्ता नगर्न आदेश दिएको हो। खाना पकाउने ग्यासको अभाव भएपछि प्रहरी परिचालन गरेर ग्यास वितरण शुरू गरिएको छ। खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेपछि प्रहरी परिचालन गरिएको हो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकामा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबारदेखि प्रहरी परिचालन गरेर ग्यास वितरण गर्न थालेको हो। काठमाडौँमा संचालित 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास वितरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए। शनिबार मात्रै 7736 सिलिण्डर ग्यास वितरण गरिएको थियो। वितरण गरिएका मध्ये 3189 सिलिण्डर ग्यास सर्वसाधारण र 3039 सिलिण्डर ग्यास व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। सोलुखुम्बुमा सँगै मदिरा सेवन गरेका युवकले एक पुरूषको हत्या गरेको खुलेको छ। जिल्लाको सोलुदोतकुण्ड नगरपालिका एघारमा एक युवकले सँगै मदिरा सेवन गरेका पुरूषको घरमै पुगेर हत्या गरेको खुलेको हो। हत्या आरोपमा प्रहरी सो स्थानका 19 वर्षीय रोशन भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। कार्कीले स्थानीय 46 वर्षीय तोई बहादुर कटवालको हत्या गरेको प्रहरीले जनाएको हो। कटवालको शनिबार घरमै शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा सोही स्थानका 19 वर्षीय कार्कीले उनको हत्या गरेको खुलेको सोलुखुम्बु प्रहरीले जनाएको छ। केही दिन अघि सँगै बसेर मदिरा सेवन गरेका कटवाल र कार्कीबीच विवाद भएको थियो। कार्कीले सोही विवादपछि आवेगमा आएर राते कटवालको घरमै गएर चक्कु प्रहार गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सोलु प्रहरीले जनाएको छ। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। फेरि 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाँडे सोर्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगो नि।
3: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौं सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कालिम्पोङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
1: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: आवश्यक कागजात नागरिकता सकल र प्रति एक एक
0: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
1: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548417 98545562 048545562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर सुफत मूल्यमा पाइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763-58-0333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्व सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाडी सौडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।

0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
1: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जुरे सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org/10p र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्व मन्त्री जोशीको सबै कैद छुट, अब जेल बस्नु नपर्ने। जेएनजी आन्दोलनका कारण 179 कार्यालयको लेखा परीक्षण अझै हुन सकेन। काभ्रेको दुलाल घाटबाट सिन्कोशी नदीमा खामफालेर बेपत्ता दम्पति मध्ये श्रीमतीको शव फेला, श्रीमानको अवस्था अज्ञात। सलोकुलुमा सँगै मदिरा सेवन गरेका युवकले पुरूषको घरमै गएर हत्या गरेको खुलासा। र इरानी सर्वोच्च नेता मुस्तफा खामेनी पहिलो पटक भिडियोमा सार्वजनिक। चीनमा आधीको जोखिम, पूर्वी तटीय क्षेत्रमा रेड अलर्ट, 1600 भन्दा बढ़ी उडान रद्द।
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्राक्टर पनि मरमत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइलो ट्राक्टर दिएको, त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
2: ए, हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए, हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर सुफत मूल्यमा पाइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858033।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
0: अब समाचार विस्तारमा। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व मन्त्री गोविन्द राज जोशीको सबै कैद छुट पाएको छ। विशेष अदालतका 3 न्यायाधीशको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको हो। सर्वोच्च अदालतबाट समेत 2 वर्ष पहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिमाना तोकिएका जोशी अब जेल बस्न नपर्ने भएको छ। ज्येष्ठ नागरिकले पाउने कैद छूटको मागसहित उनले असार 24 गते निवेदन दिएका थिए। सो निवेदनमा शुक्रबार न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। 75 वर्षमा अधिका ज्येष्ठ नागरिकले 75% कैद छूट पाउने कानूनी व्यवस्था छ। अख्तियारको अनुसन्धानका क्रममा पहिले 3 महिना 17 दिन थुनामा बसिसकेकाले बाँकी कैद छूटको माग गर्दै उनले निवेदन दिएका थिए। न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छूटको सुविधा पाउन सक्ने राय दिएसँगै बहुमतबाट निर्णय भएको हो। 2081 साउन 13 गते सर्वोच्च अदालतले जोशीलाई 9 महिना कैद र 69,26,238 रूपियाँ जरिमाना तोकेको थियो। सर्वोच्च अदालतबाट कैद र जरिमाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन्। अब जोशीले कैद नबसी सबै सजाय भुक्तान भएको छ। आर्थिक वर्ष 2081-82 179 कार्यालयको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार 179 कार्य तथा निकाय 1,47,90 करोड़को लेखा परीक्षण हुन नसकेको हो। गत पौधौको जयन्ती आन्दोलनका क्रममा भएको तोडफोड़ र आगजनीका कारण लेखा परीक्षण हुन नसकेको बताइएको छ। आर्थिक कार्यविधि तथा व्यक्ति उत्तरदायित्व ऐन 2076 दफा 35(1)मा प्रत्येक कार्यालयले सबै प्रकारका आय व्यय तथा कारोबारको लेखा र वित्तीय विवरण पेश गरी लेखा परीक्षण गराउनु पर्ने व्यवस्था छ। तर आगजनी भएका कारण श्रेष्ठा जलेकाले पेश गर्न नसकेको अवस्थामा के गर्ने भनी स्पष्ट कानूनी व्यवस्था नरहेको भन्दै संसदीय समितिमा यो विषय उठेको छ। लेखा परीक्षण नभएको कार्यालय र निकाय संघ प्रदेश र स्थानीय तह तीनवटै तहका सरकार अन्तर्गत रहेका छन्। काभ्री पलाञ्चोको दुलाल घाटबाट बेपत्ता दम्पति मध्ये श्रीमतीको शव फेला परेको छ। काभ्री पलाञ्चोको भूमलुक गाउँपालिका दुलाल घाटबाट बेपत्ता भएकी मण्डन देवपुर नगरपालिका सातकी 67 वर्षीय तिलकुमारी पराजुलीको शव ओखलढुङ्गाको सीमा स्थित सुनकोशी नदीमा फेला परेको हो। जिल्ला प्रहरीकाले काभ्री पलाञ्चोकका सूचना अधिकारी टीएससी रविन विष्टका अनुसार तिलकुमारीको शव ओखलढुङ्गाको सुनकोशी गाउँपालिका एकमा फेला परेको हो। आइतबार ओखलढुङ्गाको सुनकोशी नदी किनारमा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएकोमा परिवारले पुष्टि गरेको टीएसपी विष्टले जानकारी दिए। तेलकुमारीसँगै बेपत्ता उनका श्रीमान केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ। बुधबार साँझबाट बेपत्ता भएका उनी 5 दिन बितिसक्दा समेत फेला पर्न नसकेका हुन्। उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। पराजुलीले गत बुधबार काभ्रेकै बुम्लु गाउँपालिका आठै स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट श्रीमतीलाई पिठीमा बोकेर हिँडेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनले श्रीमती सहित सुनकोशी नदीमा खाम फालेको बताइएको थियो। तिलकुमारी बुनम्यारो क्यान्सरबाट पीड़ित थिइन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
7: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
8: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति, समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
7: कार्यक्रम हुने मिति, समय र स्थान
8: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
7: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: आवश्यक कागजात, नागरिकता सकल र प्रति एक एक,
7: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
8: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
7: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।
0: तपाई यतिखेर हाम्रो रेडियो र सिडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.in/ र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। एलपी ग्यास उद्योग संघले अनावश्यक सिलिण्डर होल्ड नगर्न आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गरी पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भएको भन्दै अनावश्यक सिलिण्डर होल्ड नगर्न उपभोक्ताहरूलाई आग्रह गरेको हो। भारतबाट सहजै एलपी ग्यास आयात हुनुका साथै सिलिण्डर रिफिलिङ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकता भन्दा बढ़ी ग्यास खरिद नगर्न संघले सबैमा आग्रह गरेको हो। हाल एलपी ग्यासको आयात करिब 15% वृद्धि भइरहेको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सरकारका मन्त्रीले महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा नागरिक र पार्टीसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ। पार्टीका सह महामन्त्री असीम शाहले विज्ञप्ति जारी गर्दै रासपाले भदौ महिनाबाट नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने जानकारी दिएका हुन्। सोही कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रासपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोड़िनेछन्। यो कार्यक्रम नागरिक संवाद र नेतृत्व संवाद गरी दुई चरणमा संचालन हुनेछन्।

0: नेपाली कंग्रेस भित्रको आन्तरिक विवादको मुख्य जड मानिने क्रियाशील सदस्यताको विवाद अझै 28 जिल्लामा कायमै रहेको पाइएको छ। आज महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत गरेको पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न 28 जिल्लाका 60 भन्दा बढ़ी निर्वाचन क्षेत्र र स्थानीय तहमा सदस्यता सम्बन्धी विवाद टुङ्गिन बाँकी देखिएको हो। संयोजक पौडेलले सार्वजनिक गरेको सूची अनुसार कतिपय जिल्लामा केन्द्रबाट खटिएका नेताहरूले काम गरिरहेका छन् भने कतिपयमा प्राविधिक कारणले अध्यावधिक हुन सकेको छैन। सोलुखुम्बुमा संगी मदिरा सेवन गरेका युवकले एक पुरूषको हत्या गरेको खुलेको छ। जिल्लाको सोलुदोदकुण्ड नगरपालिका 11 एक युवकले संगै मदिरा सेवन गरेका पुरूषको घरमै पुगेर हत्या गरेको खुलेको हो। हत्या आरोपमा प्रदेश स्थानका 19 वर्षीय रोशन भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। कार्कीले स्थानीय 46 वर्षीय तोई बहादुर कटवालको हत्या गरेको प्रहरीले जनाएको छ। कटवालको शनिबार घरमै शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा स्वस्थानका 19 वर्षीय कार्कीले उनको हत्या गरेको खुलेको सोलुखुम्बु प्रहरीले जनाएको छ। भारत र बंगलादेशमा बिजुली बिक्रीसँगै नेपालको निर्यातको दायरा विस्तार हुँदैछ। गत वर्ष बिजुली निर्यातबाट 29 अर्ब बढ़ी विदेशी मुद्रा आर्जन गरेको प्राधिकरणले चालु वर्ष 45 अर्बको निर्यात लक्ष्य राखेको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: विद्युत नेपालको निर्यात खस्दै गएको अर्थतन्त्रलाई बलियो टेको बन्दैछ। गत आर्थिक वर्षमा बिजुली निर्यातबाट 29 अर्ब 32 करोड़ 47 लाख रूपियाँ विदेशी मुद्रा भित्रिएसँगै आशा जागेको हो। 2078 कार्तिकमा शुरू भएको विद्युतीय बिक्री हरेक वर्ष बढ़दैछ। पहिलो वर्ष नै 3 अर्ब 88 करोड़को बिजुली बिक्री गरेको थियो, जुन प्रत्येक वर्ष बढ़दो छ। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा करिब 45 अर्ब रूपियाँको निर्यात लक्ष्य राखेको छ। भारत र बंगलादेशको बजारमा निर्यातको दायरा विस्तार भारतीय बजारको लागि थप जलविद्युत आयोजना स्वीकृत हुने अपेक्षा प्राधिकरणको छ। अन्तर्देशीय प्रसारण पूर्वाधारको अधिकान्त उपयोगसँगै प्राधिकरणले यस वर्ष करिब 45 अर्ब रूपियाँ बराबरको विद्युत निर्यात गर्ने लक्ष्य अघि सारेको प्राधिकरणले जनाएको छ। नेपालले भारतको इण्डियन एनर्जी एक्सचेन्ज आईईएक्स मध्यकालीन द्विपक्षीय सम्झौता तथा बंगलादेशसँगको द्विपक्षीय व्यवस्थापन मार्फत विद्युत बिक्री गरिरहेको छ। निर्यातसँगै भारतीय बजारमा प्रवेश पाएको आयोजनाको संख्या पनि क्रमशः बढ़दै गएको छ। विद्युत निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको प्राधिकरणको बुझाइ छ। गत आर्थिक वर्षमा समयमै मनसून शुरू भएकोले जलसाय तथा नदीमा पर्याप्त वहन कायम रह्यो। त्यसैले आन्तरिक बजारमा आयात घटाउन र निर्यात समयमै शुरू गर्न सहयोग पुगेको थियो। गत आर्थिक वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ बराबरको विद्युत बिक्री गर्न सफल भएको प्राधिकरणले यो वर्ष करिब 45 अर्ब रूपियाँको विद्युत बिक्री गर्न लक्ष्य लिएको छ। प्राधिकरणका अनुसार हाल भारत र बंगलादेश करिब 45 अर्ब रूपियाँ बराबरको विद्युत निर्यात गर्ने योजना छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात भइरहेको छ। थप 20 मेगावाट निर्यातको लागि भारतसँग प्रस्ताव पठाइए पनि प्राविधिक कारणले स्वीकृत आउन बाँकी छ। बंगलादेशमा प्रति युनिट 6.4 अमेरिका सेन्टरमा तथा भारतमा मध्यकाली सम्झौता अन्तर्गत 5 रूपियाँ 25 पैसा र 5 रूपियाँ 45 पैसा भारतीय रूपियाँमा विद्युत बिक्री भइरहेको छ। हाल नेपाली भारत र बंगलादेशमा गरी 37 वटा योजनाबाट स्वीकृत 1200 मेगावाट विद्युत निर्यात गरिएको छ। ती मध्ये 11 वटा योजना भारतको इण्डियन एनर्जी एक्सचेन्ज आईईएक्स मार्फत विद्युत बिक्री गर्न स्वीकृत छन्।
0: खाना पकाउने ग्यासको अभाव भएपछि प्रहरी परिचालन गरेर ग्यास वितरण शुरू गरिएको छ। खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेपछि प्रहरी परिचालन गरिएको हो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकामा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबारदेखि प्रहरी परिचालन गरेर ग्यास वितरण गर्न थालेको हो। काठमाडौँमा संचालित 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास वितरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए। शनिबार मात्रै 7736 सिलिण्डर ग्यास वितरण गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेको इजरायलको दावीका बीच इरानी सर्वोच्च नेता मुस्तफा खामिनीको भिडियो सार्वजनिक भएको छ। इरानका सर्वोच्च नेता बनेता मुस्तफा खामिनी पहिलोपटक भिडियोमा सार्वजनिक भएका हुन्। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुस्तफा भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिएको छ। उनको भिडियो सार्वजनिक भए पनि कहिले खिचिएको हो भन्ने खुलाइएको छैन। पछिल्लो समय मुस्तफाको स्वास्थ्य अवस्थाबारे विभिन्न टीका टिप्पणी भइरहेको छ। गत फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा उनका पिता एवं तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएपछि उनको जिम्मेवारी मुस्तफालाई दिइएको थियो, तर उनी सर्वोच्च नेता बनेता हालसम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। टाइफुन डल्फिनका कारण चीनले पूर्वी तटीय क्षेत्रमा रेड अलर्ट जारी गर्दै 1600 भन्दा बढ़ी उडान रद्द गरेको छ। पूर्वी तटीय क्षेत्रमा अघि बढ़िरहेको टाइफुन डल्फिनका कारण भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि चीनले आदेश सम्बन्धी हाई अलर्ट जारी गरेको हो। झेजियाङ र फुजियाङ प्रान्ततर्फ शक्तिशाली समुद्री आँधीको प्रभाव बढ़ेकाले धेरै मानिसलाई सुरक्षित स्थानमा सार्नुका साथै यातायातमा प्रतिबन्ध लगाउन थालिएको छ। बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुका साथै यातायात तथा जलयात्रामा कड़ाई गरिएको हो। आधी आइतबार राति चीनको पूर्वी तटमा जमीनमा प्रवेश गर्ने तयारी गरेसँगै 1600 भन्दा बढ़ी उडान रद्द गरिएको छ भने करिब 5,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चीनमा आधीका कारण रेड अलर्ट जारी गरिएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आफे होइन ए पाडे सोटे कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन।
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलइडी किन्दा 200 सिपीमा,
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98440164014।

0: शकत तो खाल्लो दूध पानी मिसाएको रहेछ हामी त खादैनौ
1: हैन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको
2: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्क मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोस साकिने सुस्ता सिमती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौ हुन सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?

0: जाँ रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन, जाँ रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
1: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत निम्न मिति समय र स्थानमा वितरण गरिने हुँदा आवश्यक कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिनु हुन सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 साल साउन 22 गते वडा नम्बर 2 को कार्यालयमा र साउन 25 गते वडा नम्बर 6 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म,
0: साउन 26 गते वडा नम्बर 7 को कार्यालयमा, साउन 27 गते वडा नम्बर 5 को कार्यालय र साउन 28 गते वडा नम्बर 3 को कार्यालयमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: आवश्यक कागजात नागरिकता सकल र छाया प्रति एक एक,
0: लाभग्राहीलाई बैंकले उपलब्ध गराइएको चेक बुक
1: र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।
2: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854481117, 9854555062, 0485405062 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर सुफत मूल्यमा पाइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
5: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
4: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
5: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
4: आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेसना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानो झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्चै कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41-117 98545-562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ।
4: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
0: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
0: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर सुफत मूल्यमा पाइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्याक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको

0: हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका सङ्लाले बाँधेर राखिएकी देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्जो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
1: हजुर
0: त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैं झरी बर्सेको छ त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्गाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता?

0: हे राम राम राम राम वासुदेवले आँखा भरी आँसु पारे। म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाती हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर रा, जलमग्न यमुना पस्ता, यमुना नै खटेर सानी भइन्। सुन्यौ
1: अनि के भो?

0: हरि हरि।
1: हे राम राम राम राम, बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल। जन्मेका सातैवटा अब शिशुहरू मारेको, कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई। बहिनी देवकीको अघि आयो, नवजात शिशु हातमा लियो। आठौं सन्तान त बालक जन्मनु पर्ने, अचम्म बालिका कसरी भयो? कंस अट्टहास हाँस्यो, मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो
0: भन्नुस्।

0: अधिकारी।
1: हे राम राम राम राम, जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो अनौठो आकाश माणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण
0: हरि हरि।
2: हे

0: हरि हरि।
1: हे राम राम राम राम, अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के, अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै।

राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडी गोकुलकै वनपाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरेझै भएको छ दिन फर्के झैं लागेको छ किन मनमा आगो कोराको छ किन हो यस्तै लागेको छ सायद सायद भगवान श्री कृष्णको आगमनले पो हो कि नारायण हरि हरि।

हे राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लाई पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचाली भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा